0: A new SBS music station is here.
1: SBS Pop Euro.
0: Filled with Eurovision hits non-stop.
2: You want more?
1: The hits you know and the hits you'll want to know.
0: On DAB Radio, online,
1: the SBS audio app
0: and SBS On Demand.
3: काबुरुञ्जेरी मानिसहरूका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति एसबीएस नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौँ। हामी ती सबै आदिवासी र टोरेस्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोतावृन्द, हरेक बिहिबार र मंगलबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबीएस नेपालीको रेडियो कार्यक्रम तपाईँले हरेक बिहिबार र आइतबार एसबीएस रेडियो 2 मा अपरान्ह 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम चाहिँ तपाईँले बिहिबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार एसबीएस रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ। र मेलबर्नको फेडरेसन स्क्वायरमा रहेको एसबीएसको स्टुडियो 6 बाट आइरहेकी छु म दिनिता। अब भने जानकारी दिइहालौँ आजको कार्यक्रममा राखिने विषयहरूबारे। श्रोतावृन्द, हरेक बिहिबार झैँ हामी साप्ताहिक विश्व समाचारबाट सुरु गर्नेछौँ र त्यस्तै गरी अस्ट्रेलियामा यस हप्ता हेडलाइन बनेको विषय जुन छ निकै नै दुःखद घटना, सिडनीको क्याम्बेल टाउनमा एकै घरमा 3 जनाको हत्या भएको जुन घटना थियो त्यसमाथि चाहिँ महिला हत्याको विषयमा एक शाही आयोग गठन गरिनुपर्ने भनेर मागहरू उठिरहेका छन् र केही पक्षहरू भने त्यसको विरुद्ध पनि रहेका छन्। त्यस विषयमा हामी विस्तृतमा बुझ्नेछौँ, नेपालतिर पनि लागौँला। र यसपालि यो विकेन्डमा चाहिँ के गर्ने सोच्दै हुनुहुन्छ, एउटा रमाइलो योजना तपाईँहरूको लागि मैले लिएर आएकी छु। गीत सङ्गीत पनि छन्, कार्यक्रमको अन्त्यसम्म सुनेर हामीलाई साथ दिनुहोला। र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने अवश्य पनि हामीलाई मेसेज गर्न सक्नुहुन्छ। हाम्रो एसएमएस नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767 0439799767। अहिलेको लागि भने कार्यक्रम सुरु गरौँ साप्ताहिक विश्व समाचारबाट। प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
4: अब पालो भएको छ पछिल्ला 7 दिनका विश्व समाचार सुन्ने र यसका प्रमुख विषयहरूमा अमेरिकाको मस्जिद आक्रमणलाई लिएर अस्ट्रेलियामा पनि चिन्ता, अमेरिकी राष्ट्रपतिद्वारा इरानसँगको युद्ध चाँडै अन्त्य हुने संकेत र संयुक्त राष्ट्रसङ्घले पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपप्रति आफ्नो प्रतिक्रिया थप तीव्र बनायो। सुरुवातमा अमेरिकामा भएको मस्जिद आक्रमणको प्रसङ्ग। अस्ट्रेलियाकै सबैभन्दा ठूला मस्जिदहरूमध्ये एकले सान्डिएगो मस्जिदमा भएको गोलीकाण्डपछि सङ्घीय सरकारलाई मुसलमान विरोधी वा इस्लामोफोबिया विरुद्ध तुरन्त कदम चाल्न आग्रह गरेको छ। उक्त आक्रमणमा 3 जनाको मृत्यु भएको थियो। एक विज्ञप्तिमा अस्ट्रेलियाको लेबनिज मुस्लिम एसोसिएसनका प्रवक्ता गमेल खेरले अल्बनिजी सरकारलाई अस्ट्रेलियाभित्रै पनि ठोस कदम चाल्न आग्रह गरेका छन्। उनले अस्ट्रेलियन मुसलमान समुदाय यस्तै घटना अस्ट्रेलियामै हुन सक्ने डरमा बाँचिरहेको बताएका छन्। यसैबीच सान्डिएगो पुलिस प्रमुख स्कट वालले सान्डिएगो घटनालाई घृणा अपराधका रूपमा अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार 2 आक्रमणकारीले अतिवादी विचार व्यक्त गरेको जानकारीका आधारमा अनुसन्धान अघि बढाइएको छ।
5: There are details and information that we are investigating as to exactly what the hate speech or the hate words were that were conveyed. Some of that is going to have to take more time to develop further to see where that information is coming from, but yes, it's being investigated as a hate crime at this point. There was definitely hate rhetoric that was involved.
4: अमेरिकाकै प्रसङ्गमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने र त्यसपछि तेलको मूल्य घट्ने बताएका छन्। अमेरिकी उपराष्ट्रपति जेरी वान्सले अमेरिका र इरान बीचको वार्तामा उल्लेखनीय प्रगति भएको बताएको केही समयमा उनको यो टिप्पणी आएको हो। वार्ताको मुख्य उद्देश्य भविष्यमा इरानले आफ्नो आणविक क्षमता पुनर्निर्माण गर्न नपाओस् भन्ने सुनिश्चित गर्नु र सैन्य द्वन्द्व पुनः नदोहोरियोस् भन्ने रहेको छ। ट्रम्पले इरान सम्झौतामा पुग्न उत्सुक रहेको
6: It's going to happen, and it's going to happen fast, and you're going to see oil prices plummet. They're going to come down. There's so much oil out there. They're going to come plummeting down.

0: यसअघि ट्रम्पले इरानमाथि मंगलबार गर्ने तय भएको सैन्य आक्रमण स्थगित गरिएको बताएका थिए। तर उनले स्वीकार्य सम्झौता नभए अमेरिकी सेना पुनः र व्यापक हमला गर्न तयार रहेको चेतावनी दिएका थिए। ट्रम्पको मुख्य माग इरानसँग आणविक हतियार नहुनु रहेको छ। यसबीच इरानका राष्ट्रपति मसुद पजेस्कियनले आफ्नो देश अधिकारबाट पछि नहट्ने बताएका छन्। उनले जारी गरेको वक्तव्यमा संवादको अर्थ आत्मसमर्पण होइन भनिएको छ। इरानले प्रतिबन्ध हटाइनुपर्ने, रोक्का गरिएका सम्पत्ति फुकुवा हुनुपर्ने र युद्धका लागि क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आएको छ। साथै उसले स्ट्रेट अफ हर्मुजमाथिको नियन्त्रण कायम राख्ने अडान पनि दोहोऱ्याएको छ। संयुक्त राष्ट्रसङ्घले पूर्वी कङ्गोमा फैलिएको दुर्लभ प्रकारको इबोला संक्रमणप्रति आफ्नो प्रतिक्रिया तीव्र बनाएको छ। यो समाचार तयार पार्दासम्म त्यहाँ शङ्कास्पद मृत्युको संख्या तीव्र रूपमा बढेर 134 पुगेको छ भने 500 जनाभन्दा बढी शङ्कास्पद संक्रमित फेला परेका छन्। स्वास्थ्य विज्ञहरूका अनुसार पहिलो पुष्टि भएको मृत्यु भएपछि पनि केही सातासम्म भाइरस पहिचान हुन सकेको थिएन। अधिकारीहरूले बढी देखिने प्रकारको इबोलाको परीक्षण गर्दा नतिजा नेगेटिभ आएका कारण भाइरस पहिचानमा ढिलाइ भएको बताएका छन्। हाल फैलिएको भाइरस बुन्डिबुजो प्रकारको इबोला हो, जसका लागि अहिलेसम्म स्वीकृत औषधि वा खोप उपलब्ध छैन। संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकका अनुसार विश्व स्वास्थ्य संगठनले निगरानी विस्तार, संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान, परीक्षण, उपचार सेवा तथा सीमापार पनि तयारीलाई तीव्र बनाउन सहयोग गरिरहेको छ।
1: The agency has deployed experts to the field alongside with national responders and sent 12 tons of supplies, including personal protective equipment for frontline health workers. WHO is also working with partners such as the NGOs ALIMA and MSF to set up treatment centers and expand care in affected areas. For its part, the UN Children's Fund has mobilized 50 tons of infection prevention and control supplies such as disinfectants, soaps.
0: केन्द्रीय सुडानको भिडभाड भएको बजारमा भएको ड्रोन आक्रमणमा कम्तीमा 28 जनाको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन्। एक स्थानीय अधिकारीका अनुसार पश्चिम कर्डोफान स्थित उक्त बजारमा आक्रमण हुँदा त्यहाँ सर्वसाधारणको भिड रहेको थियो र सो समूहले उक्त आक्रमण सुडानको सेनाले गरेको आरोप लगाएको छ। तर सैन्य स्रोतहरूले नागरिकलाई लक्षित नगरिएको दावी गर्दै बजार नजिक रहेका ऱ्यापिड सपोर्ट फोर्सेसका सवारी साधनहरूलाई ड्रोनले निशाना बनाएको बताएका छन्। यसैबीच मानवीय सहायता संस्था डक्टर्स विदाउट बोर्डर्सले छिमेकी दक्षिण सुडानमा पुनः बढेको हिंसाले मानवीय सहायता पहुँच अवरुद्ध गरेको र नागरिकहरू जोखिममा परेको जनाएको छ। अब खेलकुद समाचार। आर्सेनल 22 वर्षपछि पहिलो पटक इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ। बर्नमाउथले मंगलबार म्यान्चेस्टर सिटीलाई 1-1 बराबरीमा रोकेपछि आर्सेनलले लिग उपाधि जितेको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा रहेको आर्सेनललाई प्रिमियर लिग तालिकामा भेट्टाउने सम्भावना समाप्त भएपछि उक्त जित सुनिश्चित भएको हो। बर्नमाउथका जुनियर कुप्रीले 39 मिनटमा गोल गरेका थिए। सँगै बर्नमाउथले अर्को सिजन युरोपेली प्रतियोगितामा खेल्ने सुनिश्चितता पाएको छ र च्याम्पियन्स लिगमा समेत पुग्ने सम्भावना रहेको छ। म्यान्चेस्टर सिटीका अर्लिन हालान्डले दोस्रो हाफको अतिरिक्त समयमा बराबरी गोल गरे पनि थप गोल गर्न नसकेपछि खेल 1-1 सकियो। यससँगै आर्सेनल 1 खेल बाँकी रहँदै प्रिमियर लिग च्याम्पियन बनेको हो। यसका साथ पछिल्ला 7 दिनका विश्व समाचार यति नै।

0: धन्यवाद सुनिताजी र श्रोतावृन्द, यो साप्ताहिक विश्व समाचार जस्तै हाम्रा अन्य पडकास्ट थप कुराकानीहरू र सबै सामग्रीहरू तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali वा अनलाइनमा SBS नेपाली भनी सर्च गर्नुहोस् र तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतका प्लेटफर्महरूमा पनि हामी उपलब्ध रहेका छौँ। र यो अपडेटसँगै अब भने श्रोतावृन्द, कार्यक्रमको सुरुवातमा भने झैँ पालो भएको छ सिडनीतिर लाग्ने, तर यो सामग्री अघि हामी श्रोताहरूलाई चेतावनी गराउन चाहन्छौँ कि यो आउँदो सामग्रीका केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। श्रोतावृन्द, दक्षिण पश्चिमी सिडनीमा हालै एक घरमा भएको 3 जनाको हत्यापछि महिला हत्या अर्थात् फेमिसाइडको विषयमा शाही आयोग छानबिन गठन गरिनुपर्ने मागहरू बढिरहेका छन्। यसैबीच महिला आश्रय स्थलहरू र अन्य अग्रपङ्क्तिका सेवाहरूमा चाप बढिरहेकाले थप सरकारी सहयोग र लगानीको माग पनि आइरहेका छन्। सरकारले लैङ्गिक हिंसा आउँदो एक पुस्ताभित्र अन्त्य गर्ने लक्ष्य बोकेको छ भने अधिकार कर्मीहरू बताउँछन् कि थप ठोस प्रयास बिना त्यो सम्भव छैन। थप यो रिपोर्टमा बुझ्न तर्फ लागौं। गत मंगलबार अस्ट्रेलियाभर हेडलाइन बनेको थियो क्याम्पबेल टाउनमा एक महिला र 4 र 12 वर्षका 2 बालकको शव प्रहरीले फेला पारेको समाचार। सिडनीको दक्षिण पश्चिममा पर्ने उक्त सबमा सोमबार राति करिब 8 बजे अघि प्रहरीलाई त्यहाँ बोलाइएको एक्टिङ सुपरिन्टेन्डेन्ट माइकल मोरोनी बताउँछन्। एक 47 वर्षीय पुरुषमाथि घरेलु हिंसा सम्बन्धित हत्याका 3 आरोप लागेको बताइएको छ।
1: Look, at this stage, I understand that it is his wife and is one of the deceased and the 2 other deceased children are, I believe that they are his children.
0: यो घटनाभन्दा एक दिन अघि मात्र घरेलु हिंसाको इतिहास भएका मानिसहरूलाई लक्षित गरी न्यू साउथ वेल्स राज्यभर चलिरहेको एक अभियान सम्पन्न भएको थियो, जस अन्तर्गत प्रहरीले करिब 900 जनामाथि अभियोग दर्ता गरेको जनाएको छ। उक्त अभियानले महिलामाथि हुने पुरुष हिंसाको व्यापकता फेरि एकपटक उजागर गरेको छ। शेरल मुडी अस्ट्रेलियन फेमिसाइड वाचकी संस्थापक हुन्। उनी भन्छन् कि महिला र बालबालिकाका हत्या उल्लेखनीय संख्यामा घरेलु तथा पारिवारिक हिंसाको परिणामस्वरूप हुने गरेको पाइएको छ।
2: I track the killing of all Australian women and children. So that means that while a significant number of the women killed and children killed will die as a result of domestic and family violence, around 40% of the victims that I document are lost to other forms of violence, those being associate violence and stranger violence.
0: यस वर्ष मात्र हालसम्म 9 बालबालिका र 29 महिलाहरूको मृत्यु भएको उनको संस्थाले पाएको छ। अस्ट्रेलियामा महिला र बालिकाहरूको हत्याबारे शाही आयोग छानबिन गठन गरिनुपर्ने उनको माग हो।
2: It would lay bare the systemic failures that underpin the violent deaths of women and girls, and the only way we can understand those failures is to listen to the stories of the families who've lost victims. We'd look at what the reality of the funding levels that we need. We are nowhere near the funding levels that should be in place. We'd look at the flaws in the legal system, in the policing system.
0: मुडी भन्छन् कि रोयल कमिसन गठन भए पीडित र तिनका परिवारले आफ्ना कथाहरू भन्ने मौका पाउँछन्, जसमा विविध सीमान्तकृत र बहुसांस्कृतिक समुदायका मानिसहरूको आवाज पनि समेट्न सकिन्छ। शाही आयोगको माग गर्दै करिब 93,000 एक पेटिसनमा हस्ताक्षर गरेका छन्, तर प्रधानमन्त्री एन्थनी अल्बनीजीले सो माग सोमबार अस्वीकार गरेका थिए। रोयल कमिसनको साटो अन्य उपायहरूमा ध्यान केन्द्रित गरिनुपर्ने प्रधानमन्त्री अल्बनीजीले हिट 100.9 FM होबार्टमा क्रिस्टी हेजसँगको अन्तर्वार्तामा बताएका हुन्।
3: Well, I think deaths of women are pretty paramount,
4: wouldn't
3: you say?
4: Yeah, there are, but you've got to work out what does a royal commission do besides fund lawyers? What we need here is solutions that we know. We know what they are. We know what's required here. And I understand that people, when confronted with an issue, will call for royal commissions. But, you know, we know that there's too much violence against women. We know what keeps women in these relationships. We know what's required in terms of the economic support to get out. We know there's a need for more alternative housing. We know there's a need for more counselling and for community workers. And we need to get on with action.
0: प्रधानमन्त्री अल्बनेजीले आफ्नो सरकारले लैङ्गिक हिंसा अन्त्यका लागि 4.4 अर्ब डलर लगानी गरेको बताउँदै पछिल्ला वर्षहरूमा लागू गरेका विभिन्न कार्यक्रम र नीतिहरू उल्लेख गरे। तीमध्ये पर्छन् संकटकालीन आवासका लागि 10 करोड डलर, पारिवारिक तथा घरेलु हिंसा सम्बन्धी 10 दिनको सशुल्क विदा व्यवस्था, हिंसात्मक सम्बन्ध छोड्नु परेको अवस्थाका लागि $5,000 सहायता भुक्तानी र थप 500 पारिवारिक तथा बाल हिंसा सम्बन्धी कर्मचारीहरूको नियुक्ति। अस्ट्रेलियन फेमिसाइड वाचकी शेरल मुडी भने प्रधानमन्त्रीको जवाबसँग असन्तुष्ट छिन्।
2: If you listened to Albo's interview, and I'm not just talking about his wholesale dismissal of a Royal Commission into femicide, I'm talking about the way he framed his language. It was really out of date.
0: उनी भन्छन् कि आफूले वर्षौंदेखि फेमिसाइडको क्षेत्रमा काम गर्दै ज्यान गुमाएका महिलाहरूको कथा सार्वजनिक गर्ने क्रममा देखेका प्रणालीगत कमजोरीहरूलाई शाही आयोगले खुलस्त पार्न सक्छ।
2: I have documented more than 3,000 deaths in the 11 years that I've been documenting femicide and child deaths. This is one of the things that is very clear to me. No matter what the government has invested in keeping women safe, it's not working. It is not even touching the sides.
0: श्रोतावृन्द हुने थिइन् अस्ट्रेलियन फेमिसाइड वाचकी शेरल मुडी। र यो सामग्री प्रस्तुत गर्दै गर्दा यही महिला सुरक्षा क्षेत्रमै काम गर्ने सबै पक्षहरू भने शाही आयोग चाहिन्छ भन्ने कुरामा समर्थन छैनन्। केहीले असहमति पनि जनाएका छन् र त्यस विषयमा हामी ब्रेक पछि सुन्नेछौँ। अहिलेको लागि भने कार्यक्रममा छोटो ब्रेकको पालो र यो अघि हामी तपाईँलाई जानकारी गराइहाल्न चाहन्छौँ कि ब्रेकपछि हामीसँग अन्य थुप्रै सामग्रीहरू पनि बाँकी रहेका छन् र यो विषयमा यदि तपाईँले पनि आफ्नो केही विचार व्यक्त गर्न चाहनुहुन्छ भने अवश्य हामीलाई मेसेज गर्न सक्नुहुन्छ। हाम्रो नम्बर हो 0439997967। अहिलेको लागि भने ब्रेकको पालो।
5: तपाईँ एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
6: Why do people want to be at work? To feel heard, appreciated, part of something. And to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
7: Starting a new life in Australia isn't easy.
8: A lot of companies have rejected me.
9: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
7: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
10: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
11: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.

पुनः स्वागत छ श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल। मेलबर्नको ठ्याक्कै फ्लिन्डर स्ट्रिट स्टेसन अगाडि रहेको फेडरेसन स्क्वेयरमा रहेको एसबीएसको स्टुडियो 6 म आइरहेकी छु। तपाईँले हामीलाई सुनिरहनु भएको छ आज बिहिबार दिउँसो 2-3 बजेसम्म प्रत्यक्ष एसबीएस साउथ एसियनमा, र हामी पुनः प्रसारण भने आइतबार अपरान्न 4-5 बजेसम्म एसबीएस रेडियो 2 आइरहेका छौँ। यसबाहेक तपाईँले हामीलाई अन्य कथा सुन्न सक्नुहुन्छ, त्यो पनि जानकारी दिइहालौँ श्रोतावृन्द। एसबीएस साउथ एसियन र एसबीएस रेडियो 2 त भइहाल्यो। तपाईँले हामीलाई आफ्नो डिजिटल टिभीको च्यानल 305 अथवा एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसबीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसबीएस साउथ एसियन अस्ट्रेलियामा 24 घण्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो। र श्रोतावृन्द, आजको कार्यक्रममा यदि तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ भने अवश्य हामीलाई मेसेज गर्नुहोस्। हामीसँग अन्य थुप्रै विषयवस्तुहरू बाँकी रहेका छन्। हाम्रो नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767। अङ्ग्रेजीमा पनि बताइहालौँ 0439799767, 0439799767, वा हामीलाई सोसियल मिडियामा फेसबुक, पहिला ट्विटर भनिने एक्स र इन्स्टाग्राम मार्फत @SBS नेपालीमा फलो गरेर पनि हामीसँग जोडिन सक्नुहुन्छ। र अहिलेको लागि भने फेरि पनि ब्रेक अघि भने चाहिँ महिला हिंसा सम्बन्धी विषयतर्फ नै लागौँ।

0: श्रोतावृन्द, हामी ब्रेक अघि कुरा गरिरहेका थियौँ हालै दक्षिण पश्चिमी सिडनीमा पर्ने सबब क्याम्पबेल टाउनमा जुन एउटा घटना घटेको थियो, एकै घरमा तीनजनाको शव फेला पारेको प्रहरीले, त्यही विषयमा हामी चर्चा गर्दै थियौँ। र यस घटनापछि चाहिँ महिला हिंसा सम्बन्धी एक शाही आयोग गठन गरिनुपर्ने, महिला हत्या अर्थात् फेमिसाइड सम्बन्धी भने मागहरू उठिरहेका छन्। ब्रेक अघि हामीले यस मागको पक्षमा रहेका केही आवाजहरू सुन्यौँ भने, अब भने महिला सुरक्षा क्षेत्रमै केहीले भने शाही आयोगभन्दा अन्य उपाय नै अपनाउनु पर्ने भनी बताउँदै आएका छन्। त्यही रिपोर्ट प्रस्तुत गर्नतर्फ लागौँ। तर यही क्षेत्रमा काम गर्ने सबै पक्ष भने शाही आयोग चाहिन्छ भन्ने कुरामा सहमत छैनन्। नेसनल अलायन्स अफ डोमेस्टिक एन्ड फ्यामिली भायोलेन्स स्पेसलिस्टले एक विज्ञप्तिमा जनाएको छ कि शाही आयोगको माग किन उठेको भनी बुझिए तापनि सो छानबिन सकिएर त्यसको रिपोर्टको पर्खाइमा बस्ने समय छैन। यसप्रति सहमति जनाउँदै नेसनल डोमेस्टिक फ्यामिली एन्ड सेक्सुअल भायोलेन्स कमिसनर मिकेला क्रोनेन:
1: We have thousands of recommendations and we don't need more reviews, we need more action. I understand the call and I understand what's behind it and I am enormously supportive of the work of Sherelle Moody and others that are advocating for this. It's complicated.
0: उनी भन्छन् कि शाही आयोग गठन भए सिफारिसको पर्खाइमा सरकार रहँदा प्रक्रिया ढिला हुन सक्छ। संघीय र राज्य तथा प्रादेशिक तहहरू बीच समन्वय र दीर्घकालीन वित्तीय सहयोग आवश्यक रहेको कमिश्नर क्रोनिनको भनाइ छ। उनले हाल विकास भइरहेको दोस्रो 10 वर्षीय कार्ययोजनामा अझ बढी ऊर्जा र स्रोत लगानी गर्नुपर्नेमा जोड दिएकी छन्।
1: The intent and the objective is to end domestic family and sexual violence in one generation. So it's a very ambitious goal.
0: लैङ्गिक हिंसा घटाउने लक्ष्य रहेको पहिलो योजनाले केही महत्त्वपूर्ण आधारहरू तयार गरेको उनको भनाइ छ।
1: We've seen very significant investment in big infrastructure changes. So the establishment of ANROS, the Australian National Research Organisation for Women's Safety, Our Watch, the big national organisation that is focused on prevention, 1800 Respect, the national helpline, and the Escaping Violence program. So we've seen some big structural things put in place.
0: उनका अनुसार आगामी राष्ट्रिय कार्ययोजनाले रोकथामलाई अझ उच्च प्राथमिकता दिने र लैङ्गिक हिंसाको मूल कारण नै रोक्ने प्रयास गर्नेछ। फिलिप रिपर नो टु भायोलेन्स नामक संस्थाका प्रमुख कार्यकारी हुन्, जसले पुरुषद्वारा हुने पारिवारिक हिंसा अन्त्य गर्नमा लागि परेको छ। रिपरले पनि शेरेल मुडीले जस्तै शाही आयोगबारे प्रधानमन्त्रीको प्रतिक्रियाको आलोचना गरेका छन्।
2: That's the real question here. If he's not going to support a royal commission, what is he going to do? How is this government going to address the issue of women dying week in, week out at the hands of men?
0: उनी भन्छन् कि हालसम्म धेरै समीक्षा, अनुसन्धान र राज्य स्तरीय शाही आयोगहरू भइसके तापनि संघीय शाही आयोगले यस विषयमा ठोस परिवर्तन ल्याउन मद्दत गर्न सक्छ।
2: They do provide a genuine point of focus. They create an urgency. They create an authorising environment for action. But if this government is not committed to act, then a royal commission is pointless. So the real question here is, what will this government do to keep women and children safe? At the moment, it's inaction after inaction after inaction, and it's simply not good enough. And if it takes a royal commission to get this government off its hands to take this issue seriously, then we support a royal commission.
0: यो प्रस्तावले दुई स्वतन्त्र सांसदहरूबाट पनि समर्थन पाएको छ, सेनेटर लिडिया थोर्प र वारिङ्गा क्षेत्रकी जाली स्टेगल।
3: I strongly supported the call for a royal commission because I genuinely don't think we are ever going to get the scale of commitment necessary to eradicate the problem from the government until it's exposed in a royal commission where you have a full analysis of what is working, what is not working, and is the scale of funding and commitment even close to what is really needed.
0: वारिङ्गा क्षेत्रकी स्टेगल भन्छन् कि शाही आयोगले कुनै पनि मुद्दालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने भएकाले अहिलेसम्म यस्तो आयोग नबन्नुले महिला र बालबालिकाको जीवनलाई पर्याप्त प्राथमिकता नदिएको सन्देश दिन्छ। न्यू साउथ वेल्समा हाई रिस्क रेफरलहरू 49% बढेको बताउँदै आर्थिक तनाव, मदिरा उपलब्धता र जुवा जस्ता कारणहरूमा पनि सुधार आवश्यक रहेको उनले उल्लेख गरेकी छन्। हालै सार्वजनिक भएको संघीय बजेटले पनि समग्र रूपमा यो क्षेत्रमा अझै पर्याप्त आर्थिक कोष चाहिने भन्ने उनको धारणा पुष्टि गर्दछ।
3: Yeah, look, the budget, the 2026 budget had a good announcement, a standalone First Nations domestic violence plan of $218 million, which is good, right? We know domestic violence is an even bigger problem in First Nations communities and they are more at risk. There was also a commitment of $182 million over 4 years around the weaponization of the child support scheme. So I had been advocating for that. I very much support it. But where it's falling short is the scale of support needed.
0: स्टेगलको भनाईप्रति सहमति जनाउँदै ग्रीन्सकी प्रमुख तथा महिला सम्बन्धी प्रवक्ता लरिसा वाटर्स.
1: It's pretty clear that what we're currently doing isn't working. We haven't seen a change in the rates of those murders and that violence, whether it's domestic, family or sexual violence against women. The rates are not coming down. And so it's pretty clear we need to do something differently. In the budget, there was absolutely no new money for properly funding the National Action Plan that we have federally to end violence against women and children.
0: यसले व्यावहारिक रूपमा असर पार्ने उनको भनाइ छ.
1: We hear from the women's safety sector that there's still not enough funding for them to help everyone who reaches out for their help. They are still turning away, on average, 1 in 5 women who reach out for help to stay safe. Now, that is appalling.
0: शाही आयोगको सन्दर्भमा भने ग्रीन्सले महिला सुरक्षा क्षेत्रको मागलाई नै आधार बनाउने उनले बताइन्.
1: If the women's safety sector wants a royal commission, then the Greens would support that. At the moment, it sounds like they acknowledge there's been a lot of reports and inquiries already with calls for action that haven't been acted on. But I understand there's a range of views and people are worried that a royal commission would simply delay the urgent funding that's needed for frontline response services and for prevention programs right now.
0: सहयोग सेवाहरू अत्यधिक दबावमा परेकाले केही महिलालाई सहायता दिन नसक्ने अवस्था भएको पनि कमिश्नर मिकेला क्रोनिन स्वीकार्छिन् र एक पुस्ताभित्र नै लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्य हासिल गर्न निकै ठूलो र लगभग असाधारण प्रयास आवश्यक पर्ने उनको भनाइ छ.
1: I think we need to direct our efforts into ensuring we have a really aligned second action plan. I think royal commissions are expensive, they take time, it would delay. I am concerned there isn't enough investment. I'm concerned that we need to invest more effort and resources into implementing the second action plan.
0: र दोस्रो कार्य योजना आगामी वर्ष सार्वजनिक गर्ने लक्ष्य रहेको पनि उनले बताएकी छन्. SBS न्यूजका लागि टी मिचेलद्वारा तयार पारिएको सामग्री SBS नेपालीमा सुन्नुभयो. म दिनिता रिसालको आवाजमा. र श्रोतावृन्द, महिला हत्या अर्थात् फेमिसाइडको विषयमा शाही आयोग छानबिन हुनु पर्ला कि नपर्ला, तपाईँलाई के लाग्छ? तपाईँको विचार हामीलाई कार्यक्रममा एसएमएस गरेर पठाउन सक्नुहुन्छ. नम्बर म भन्न गइरहेकी छु, 0439799777. नम्बर फेरि पनि एकपटक, 0439799777. वा तपाईँले हामीलाई सोसियल मिडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा पनि मेसेज गरेर पठाउन सक्नुहुन्छ. हाम्रो जवाब, हाम्रो ह्यान्डल हो SBS नेपाली. र यो सँगै श्रोताहरूलाई जानकारी पनि गराइहालौँ कि यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्ति घरेलु वा पारिवारिक हिंसाको अवस्थामा रहेको र सहयोग चाहिएको खण्डमा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ. 1800 रेस्पेक्ट नम्बर हो 1800737732 वा लाइफलाइनलाई 1311114 फोन गर्न सक्नुहुन्छ. आपतकालीन अवस्थामा भने 000 अर्थात् 000 फोन गर्नुहोस्. त्यस्तै गरी फ्यामिली भायोलेन्स सपोर्टको नम्बर हो 1800015188 वा safesteps.org.aumा पनि तपाईँ जान सक्नुहुन्छ. र मेन्स रेफरल सर्भिस अर्थात् जुन नो टु भायोलेन्स संस्थाले चलाउँछ उक्त सेवाको नम्बर भने रहेको छ 1300766491. र आदिवासी समुदायहरूका लागि जुन सांस्कृतिक रूपमा उपयुक्त सहयोग रहेको छ त्यसका लागि भने 13 यानमा सम्पर्क गर्न सकिन्छ. नम्बर हो 1392276 वा बियोन्ड ब्लूको नम्बर हो 1300224639. दिन्छ र श्रोतावृन्दी सबै जानकारीहरू तपाईँले हाम्रो वेबसाइटमा पनि पाउन सक्नुहुन्छ भनेर पनि बताइहालौँ ठेगाना भने हो sbs.com.au/nepali वा अनलाइनमा SBS नेपाली पडकास्ट भनी सर्च गरी हामीलाई अन्य विभिन्न पडकास्ट प्लेटफर्महरूमा पनि तपाईँले फलो गर्न सक्नुहुन्छ श्रोतावृन्द यसका साथ हामी कार्यक्रमको दोस्रो ब्रेक लिने समयमा आइपुगेका छौँ त्यसपछि हामीसँग थुप्रै सामग्री र गीत सङ्गीतहरू पनि बाँकी रहेका छन् ब्रेकपछि हामी नेपालतिर लाग्नेछौँ सुन्दै गर्नुहोस् SBS साउथ एसियनमा नेपाली कार्यक्रम
4: Starting a new life in Australia isn't easy.
5: A lot of companies have rejected me.
6: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
4: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
7: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly. We are currently in an ad break. Your program will resume shortly.
8: NITV-ko The Point. विश्लेषण एवं प्रभावशाली अन्तर्वार्ताहरू आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तिहरूका समस्याहरूप्रति एक ताजा दृष्टिकोण एसबीएस अन डिमान्डमा कुनै पनि बेला हेर्नुहोस् एसबीएस फुडका साथ संसारभरका परिकारहरू आफ्नो भान्सामा ल्याउनुहोस् एसबीएस फुडमा 7,000 भन्दा बढी खानाहरूका बारेमा लेख भिडियो र अन्य जानकारी छन् sbs.com.au/foodमा जानुहोस् SBS नेपाली सुन्न मन पराउनुहुन्छ हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस् SBS नेपाली फेसबुकमा
4: Starting a new life in Australia isn't easy.
5: A lot of companies have rejected me.
6: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
4: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
0: पुनः स्वागत छ श्रोतावृन्द एसबीएस साउथ एसियनमा तपाईँ नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँको साथमा छु म दिनिता रिसाल र यो कार्यक्रम भने आइरहेको छ आज बिहिबार प्रत्यक्ष एसबीएस साउथ एसियनमा दिउँसो 2-3 बजेसम्म र तपाईँले हामीलाई एसबीएस रेडियो 2 अपराह्न 4-5 बजेसम्म आइतबार पनि सुनिरहनु भएको छ र हामीलाई रेडियोमा प्रत्यक्ष प्रसारणका साथसाथै हाम्रो पडकास्टमा र क्याचअप रेडियोमा सुनिरहनुभएका सबै श्रोताहरूलाई पनि फेरि पनि म दिनिताको तर्फबाट नमस्कार र श्रोतावृन्द अब विकेन्ड पनि आउन लाग्यो है आज बिहिबार अब विकेन्डमा के गर्ने वा कुन मुभी हेर्ने भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई यो रमाइलो एउटा सामग्रीको बारेमा पनि जानकारी दिइहालौँ एसबीएस अन डिमान्ड कतिको हेर्ने गर्नुभएको छ तपाईँले एसबीएस अन डिमान्ड मार्फत चाहिँ अस्ट्रेलियाको यात्रा पनि गर्न सक्नुहुन्छ कसरी म बताइहाल्छु एपिवाई ल्यान्ड्सदेखि याराबासम्म द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड सङ्ग्रहको साथमा यस श्रृङ्खलामा 10 कलाकारहरूसँगको वार्ता प्रस्तुत गरिएको छ जसमा स्मृति पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ र उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस् जुन लामो समयसम्म तपाईँको मानसपटलमा ताजा रहिरहनेछन् द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड सङ्ग्रह अहिले एसबीएस अन डिमान्डमा निशुल्क स्ट्रिमिङ भइरहेको छ र यदि तपाईँ अब घुमघाम गर्न नयाँ नयाँ ठाउँहरू भनिन्छ नि अब अङ्ग्रेजीमा एक्सप्लोर गर्न रुचाउनुहुन्छ भने चाहिँ यो सामग्री तपाईलाई पनि अवश्य मन पर्छ होला
9: SBS नेपाली SBS साउथ एशियनमा
0: र श्रोताबिन्द यो धुन सुनेपछि अवश्य पनि थाहा पाइहाल्नुभयो होला अब पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट यस हप्ताको नेपाल अपडेट लिने
10: मनोज कुमार शर्मा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका छन्। उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिए र पदभार ग्रहण गरे। उनले संवैधानिक परिषदले प्रधान न्यायाधीशका लागि सिफारिस गरेको थियो। यस्तै उनले संसदीय सुनवाई समितिले पनि अनुमोदन गरेको हो। शर्मा प्रधान न्यायाधीशमा सिफारिस भएको विषयलाई लिएर विभिन्न कोणबाट चर्चा भएको थियो। सर्वोच्चको वरिष्ठतम न्यायाधीश प्रधान न्यायाधीशमा सिफारिस हुने परम्परा तोडिएको कतिपयको भनाइ छ। संवैधानिक परिषदले चौथो वरियतामा रहेका शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। उनको सिफारिसको विषयमा रिट निवेदन दर्ता नै हुन नसकेको परिस्थिति निर्माण भएको भन्दै बार एसोसिएसनले सोमबार त्यसको विरोध गर्ने निर्णय गरेको थियो। सोही अनुरूप मङ्गलबार दिउँसो नेपाल बार एसोसिएसनको प्राङ्गणमा लालटिन बालेर प्रदर्शन गरिएको थियो। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको छ। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्छ भन्ने माग प्रतिपक्षी दलहरूले राखेका थिए। राष्ट्रपति पौडेलले सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री सदनबाट बाहिर गएदेखि नै प्रतिपक्षहरूले सदनमा उनको खोजी गर्न थालेका थिए। यस विषयमा सबै प्रतिपक्षी दलहरूले प्रश्न गरेका थिए। त्यस्तै मध्येका एक नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भने,
11: सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपतिको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ। उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्।
10: नीति तथा कार्यक्रमकै बारेमा पनि प्रश्न उठेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा खासै नयाँ कुरा नभएको बताए। पुरानो नीति तथा कार्यक्रमसँग मिल्दोजुल्दो भएकोमा उनले चासो र चिन्ता व्यक्त गरे।
12: हातमा दुईटा किताब छ, एउटा 2083 सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रम, एउटा चाहिँ 2081 सालमा। झन्डै 10% मात्र चेन्ज होला, लेख्ने मान्छे त एउटै रहेछ। यो व्यापक सुधार हुनुपर्छ भन्ने चाहेका थियौँ नीति तथा कार्यक्रम, चाहे पार्टी जोसुकै होस्। आज नयाँ अनुहार छ, हामी सबै नयाँ भएको हुनाले यो नीति तथा कार्यक्रममा नयाँ आउँछ कि भनेको त हुबहु फोटोकपी नै छ करिब करिब।
10: प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा बजेट बनाउने प्रक्रिया सुरु भएदेखि नै स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका विषयहरू निरन्तर रूपमा प्राथमिकतामा पर्दै आएको संसदलाई स्मरण गराएका थिए। प्रतिपक्षी दलहरूले संसद बैठक अवरोध तथा बहिष्कार गरे पनि प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको थियो। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेका थिए भने नेपाली काङ्ग्रेसले बैठक अवरोध गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको राष्ट्रिय सभाले पनि नीति तथा कार्यक्रम पारित गरेको छ। यस वर्षको सगरमाथा आरोहणको सिजन सुरु भएसँगै नयाँ कीर्तिमान बन्न थालेका छन्। हिमाल आरोहणमा विभिन्न कीर्तिमान बनाएका विश्वविख्यात आरोही कामिरिता शेर्पाले 32 पटक सर्वोच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान बनाए। उनले आइतबार बिहान 10:12 सगरमाथा आरोहण पुरा गरेका हुन्। सोलुखुम्बुका कामिरिताले यसअघि आफैले बनाएको कीर्तिमान तोडेका हुन्। कामिरिताले कीर्तिमान बनाएकै दिन लाग्पा शेर्पाले पनि आफ्नो नाममा नयाँ रेकर्ड बनाउन सफल भइन्। उनले 11 पटक सगरमाथाको शिखरमा पुग्ने पहिलो महिलाको कीर्तिमान बनाइन्। यस्तै पासाङ दावा शेर्पाले चाहिँ सोमबार 30 पटक सगरमाथा आरोहण गरे र दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको कीर्तिमान बनाए। सरकारले जेन्टी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मासिक उपचार खर्च उपलब्ध गराउन थालेको छ। यसअघि जेन्जी घाइतेहरूको विवरण सङ्कलन गर्ने र उनीहरूको वर्गीकरण गर्ने कार्य भएको थियो। स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार अति गम्भीर घाइते र ती घाइतेलाई स्याहार गर्नेलाई जनै मासिक 9,000 दिइएको छ। यस्तै गम्भीर घाइतेलाई 9,000 र मध्य घाइतेलाई 4,000 उपलब्ध गराउने निर्णय भएको थियो। नेपाल सम्पत्ति शुद्धिकरणको नकारात्मक सूची ग्रे लिस्टबाट बाहिर निस्कनका लागि तोकिएको समय सीमा नजिकै गर्दा सम्पत्ति शुद्धिकरण विरुद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स AFTF को एसिया पेसिफिक समूह APG नेपाल आइपुगेको छ। APGको सपोर्ट बैठक May 18 काठमाडौँमा सुरु भएको हो। आइतबार काठमाडौँ आइपुगेको उक्त उच्चस्तरीय प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा विभिन्न सरकार निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। सन् 2025 को सुरुवातमा नेपाल 2 वर्षका लागि ग्रे लिस्टमा राखिएको थियो। नेपाललाई 15 बुँदे निर्देशन दिएको थियो र सन् 2027 ती पूरा गर्नुपर्ने समय सीमा तोकिएको थियो। नेपाल विश्वकप लिग 2 को अङ्क तालिकामा 5औं स्थानमा उक्लिएको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डलाई 6 विकेटले पराजित गर्दै अङ्क तालिकाको 5औं स्थानमा पुगेको हो। घरेलु मैदानमा भएको खेलमा नेपालले पाएको 195 रनको लक्ष्य 38.1 ओभरमा पूरा गरेको थियो। यसका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले 3रो विकेटमा 104 रनको साझेदारी गरेका थिए। जितसँगै नेपालले 27 खेलबाट 22 अङ्क जोडेको छ। स्कटल्यान्ड 38 अङ्कसहित शीर्ष स्थानमा रहेको छ। 8 राष्ट्र रहेको यस लिगबाट शीर्ष 4 टोली सोझै विश्वकप छनौटमा पुग्नेछन्। यसअघि नेपालले अमेरिका विरुद्ध शनिबार भएको खेल 9 विकेटले जितेको थियो। घरेलु मैदानमा भइरहेको लिग 2 को दौरान सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाएका छन्। स्कटल्यान्ड विरुद्ध सोमबार भएको खेलमा उनले 3 विकेट लिए र यससँगै एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो 150 विकेट लिने बलरको रेकर्ड बनाए। उनले 73 खेलमा 150 विकेट लिएका हुन्। कीर्तिमान बनाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने,
13: बयान गर्न सकिँदैन किनभने धेरैजनाको यसमा हात छ, टिममेट्सहरूदेखि सपोर्टिङ स्टाफ जतिले पनि सहयोग गर्नुभएको छ, प्लस फ्यामिली, अल द वेल विशेस। एकदम खुसी लाग्छ यो जर्नीको पार्टमा सबैजनाले समेटेर अगाडि बढ्न सके र यो रेकर्ड चाहिँ भएको छ। अब होपफुली आउने समयमा अझै राम्रो गर्न सकु।
10: यसअघि अस्ट्रेलियन क्रिकेटर मिचेल स्टार्कको नाममा यो रेकर्ड रहेको थियो। निरुता ठगुल्ना राष्ट्रिय महिला भलिबल टोलीको कप्तान घोषित भएकी छन्। उनले मे 22 हुने कावा महिला च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी गर्नेछिन्। च्याम्पियनसिप त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुँदैछ। यसअघि कप्तान अरुणा शाही अस्ट्रेलिया गएपछि भलिबल टोली कप्तान विहीन रहेको थियो। ठगुल्नाले एथलेटिक्स हुँदै भलिबल खेल्न थालेकी हुन्। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
14: SBS South Asian.
9: Your news from here.
14: And hits from home.
0: र श्रोतावृन्द, SBS साउथ एसियनको आज बिहिबारको यो नेपाली कार्यक्रममा सुन्नुभयो नेपालको यो साप्ताहिक अपडेट नेपाल संवाददाता प्रतीक्षा दुलालबाट। र यो सँगै हामी तपाईँलाई यो पनि बताइहालौँ कि नेपाल सम्बन्धी र अस्ट्रेलिया सम्बन्धी अन्य थुप्रै अध्यावधिक सामग्री, समाचार, कुराकानीहरू र पडकास्टहरू चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध रहेका छन्। ठेगाना हो sbs.com.au/nepali वा तपाईँले सजिलै तरिकामा हाम्रो SBS अडियो एपलाई पनि निशुल्क आफ्नो फोनमा डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। एप भने गुगल प्ले वा एप स्टोरमा उपलब्ध रहेको छ। अहिलेको लागि भने कार्यक्रममा अब एउटा रमाइलो गीत सुन्ने बेला भएको छ। म ठ्याक्कै मेलबर्नको SBSको स्टुडियो 6 बसेर कार्यक्रम चलाइरहेकी छु। बाहिर झ्यालबाट हेर्दा चाहिँ अलि अध्ययारो बादलको लुकामारी जस्तो देख्न सकिन्छ है। आकाशमा पानी पर्ला जस्तो केही दिनदेखि छिटफुट वर्षा भइ नै रहेको छ यहाँ मेलबर्नमा र अन्य अस्ट्रेलियाका विभिन्न ठाउँहरूबाट। अब कताबाट सुन्दै हुनुहुन्छ होइन, तपाईँको सबबमा पनि त्यस्तै होला मौसम सायद। त्यही भएर अब यो सिमसिमे पानी पर्ने मौसममा चाहिँ यही बोलको गीत मैले लिएर आएकी छु। पुरानो त नभनौँ तर धेरैजनाले सुन्नु भएकै गीत होला। त्यसको एउटा रिमिक्स भर्जन हामी आज सुन्न गइरहेका छौँ। गीतको बोल भने हो सिमसिमे पानीमा, गायिका रेखा शाहको आवाजमा।

0: A new SBS music station is here.
1: SBS Pop Euro.
0: Filled with Eurovision hits non-stop.
2: You want more?
1: The hits you know and the hits you'll want to know.
0: On DAB Radio, online,
1: the SBS audio app
0: and SBS On Demand.
3: Right. What do you think about Hari?
4: Have you met him?
3: He's beautiful. I haven't met him in person, but I've heard some of the talks about him.
4: What have you heard?
3: So he's new to Sydney Zoo. He was over in Dubbo. He's the one-horned rhino, and he's known as the Indian rhino. And he's 2.7 ton, I think, like 2,700 kilograms.
4: Wow, I've got so much information about him.
3: I just read about him.
4: Before coming here? Or?
3: No, well, since here at the zoo.
4: All right. So what do you think about his look?
3: He's beautiful. He's gorgeous. He's different to the African rhino, but it's lovely that we get to see him.
4: Just giving him this name, the community felt so much connected to Taronga Zoo. So what do you think it has the importance in the community or as a whole wider Australia?
3: I think it's very important. We're so multicultural here, and if it can help other people feel more connected to him, then it helps spread the knowledge of how endangered they are and can help with conservation efforts.
5: र श्रोतावृन्द हरिलाई भेट्न सिडनीको टरोङ्गा जूमा पुगेका केही दर्शकहरूसँग र त्यहाँ उनको स्याहार गर्दै आएका जेकबसँग कुराकानी गर्दै हुनुहुन्थ्यो सहकर्मी सुनिता पोखरेल र यो पुरा कुराकानी सहितको रिपोर्ट भने तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ ठेगाना हो sbs.com.au/nepali र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामग्रीमा वक्ताहरूले विचार जुन व्यक्त गरेका छन् त्यो एसबिएस त्यसप्रति ती विचारहरू वक्ता स्वयं का हुन् र एसबिएस नेपालीको तीप्रति कुनै समर्थन वा विरोध रहेको छैन र हामी हरिको दिनचर्यालाई चाहिँ भिडियोमा पनि सोसियल मिडियामा अवश्य राख्ने नै छौँ हामीलाई तपाईँले फेसबुक एक्स र इन्स्टाग्राममा फलो गर्न सक्नुहुन्छ हाम्रो ह्यान्डल हो एसबिएस नेपाली र श्रोतावृन्द कार्यक्रममा बज्न नभ्याएका अन्य थुप्रै सामग्रीहरू पनि हाम्रो पडकास्टमा तपाईँले पाउन सक्नुहुन्छ र सोसियल मिडियामा ठेगाना मैले बताइहालेँ र अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ त्यसको मतलब अर्को एउटा गीत सुन्ने भएको छ आजको लागि अब बिहिबारको कार्यक्रम विकेन्ड आउँदैछ र आइतबार सुन्नु हुँदै हुँदैछ भने पुनः प्रसारणमा चाहिँ नयाँ हप्ता सुरु हुँदैछ होइन सोमबार र यो सप्ताहन्त र यो नयाँ हप्ता चाहिँ तपाईँको लागि निकै नै ऊर्जामय रहोस् भन्ने विचारका साथ चाहिँ आज मैले ऊर्जा बोलको गीत दिएर आएकी छु नेपाली ब्यान्ड दि एलिमेन्ट्सको यो ऊर्जा गीतका साथ चाहिँ म दिनितालाई पनि कार्यक्रमबाट बिदा लिने अनुमति दिनुहोस् आउँदो कार्यक्रममा भेट हुने नै छ नमस्ते।